0: सिर्फ मॉर्गेजेस। दस राजीव तलवार द मॉर्गेज सुपरस्टार। मॉर्गेज रेजिडेंशियल लो या कमर्शियल, फॉर कस्टमाइज्ड मॉर्गेज सॉल्यूशंस चूज राजीव तलवार। मुश्किल से मुश्किल मॉर्गेज हो, लास्ट मिनट डील हो या फिर क्रेडिट इश्यूज हो, राजीव तलवार का वसी इल्म और तजुर्बा आपका काम आसान कर देगा। तो याद रखिए, मॉर्गेज उनसे मत लीजिए जो मॉर्गेज भी करते हैं, बल्कि मॉर्गेज सिर्फ उनसे लीजिए जो मॉर्गेज ही करते हैं। कॉल राजीव तलवार ऑफ लीडिंग एज मॉर्गेज एक्सपर्ट्स 9058191001 9058191001 लाइसेंस नंबर 12374।
1: अल करम ज्वेलर्स। अगर आपको दुबई और मिडिल ईस्ट जैसे जेवरात की तलाश है तो अब आपको दूर जाने की बिल्कुल जरूरत नहीं। आज ही हमारे मिसिसागा रिजवे के स्टोर पर तशरीफ लाइए। अल करम ज्वेलर्स, जहां आपको मिलेंगे सोने के बेहतरीन कंगन, कड़े, झुमके, हार और सोने के बेहतरीन सेट्स। शादी हो या मेहंदी या कोई भी फंक्शन, आपकी पसंद के तमाम जेवरात आपको हमारे स्टोर पर मौजूद मिलेंगे। आज ही विजिट कीजिए अल करम ज्वेलर्स, 3465 प्लैटिनम ड्राइव, यूनिट 99, मिसिसागा। 9582800009 9058280009। योर लॉगिन हो alkaramjewelers.ca। अलकरम ज्वेलर्स। आज की बदलती दुनिया में कनाडा में डॉक्टर और लॉयर के साथ साथ फाइनेंशियल एडवाइजर का होना भी बहुत जरूरी है। क्या किसी इमरजेंसी में आप और आपकी फैमिली सरवाइव कर सकते हैं? आप अच्छी इनकम कमाते हैं लेकिन बचत नहीं होती। आप स्टेट प्लानिंग के बारे में क्या जानते हैं? इसी तरह आपकी इनकम तो कम है लेकिन टैक्स बहुत ज्यादा देते हैं। क्या आपके इन्वेस्टमेंट की ग्रोथ अच्छी हो रही है या फिर ना होने के बराबर? अगर एक भी सवाल का जवाब वाज़े नहीं तो आपको जरूरत है एक अच्छे फाइनेंशियल प्लानर की। केयर इंश्योरेंस एंड फाइनेंशियल लिमिटेड के आरिफ शेख और उनकी टीम आपके इन मामलों में आपको प्रोफेशनली गाइड करेंगे। आरिफ शेख ऑफ केयर इंश्योरेंस एंड फाइनेंशियल लिमिटेड एट 416-722-1111 या लॉग इन हो careinsurance.ca फॉर केयर यू ट्रस्ट। अपने खुशी के लम्हात को यादगार बनाएं। आईकॉन इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपोरेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए तीन खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रिवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ, 6887 डिक्सी रोड, मिसिसागा। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 4374252500 और ब्रॉम्पटन में क्वींस मैनर इवेंट सेंटर, 2 ऑक्शन लेन, ब्रॉम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600।
2: आर लोन एंड क्रेडिट कार्ड बिल्स कीप पाइलिंग अप, वी हैव नो मनी टू पे देम विद आवर लिमिटेड income.
3: I'm afraid we're going to go bankrupt and lose our house, business and all assets. Is this why we immigrated to Canada?
4: Jab koi baat bigad jaye.
5: Help is just one call away. No need to file bankruptcy. We can save your assets, stop collection calls and make one monthly interest-free installment for maximum debt relief. Call Aisha Munawwar, Debt Solutions Specialist and Insolvency Counselor with Rumanek & Company Limited, a company with licensed insolvency trustee. Call Aisha Munawwar at 416-428-2165. That's 416-428-2165.
6: Apne makan ki next month closing hai. Kuch socha TV aur appliances kahan se lene hai?
7: Haan, Brampton TV and Appliances, jahan special sale chal rahi hai. टीवी, फ्रिज, वॉशर, ड्रायर, किचन रेंज और माइक्रोवेव सारा कुछ मिल जाएगा बहुत ही रीजनेबल प्राइस पे।
6: सेल तो अब चल रही है पर हमें चाहिए नेक्स्ट मंथ।
7: आज के रेट हम लॉक भी करवा सकते हैं।
6: दैट्स वंडरफुल।
7: वहाँ से सेल फोन और इंडिया भेजने के लिए 220 वोल्ट का सारा सामान भी मिल जाएगा।
6: ब्रैम्पटन में ये कहाँ पे है?
7: ऑन बवे, जस्ट वेस्ट ऑफ मैकलॉगलन। टेलीफोन 9054502828 और विजिट brampton appliances.ca।
0: सिर्फ मॉर्गेजेस। दस राजीव तलवार द मॉर्गेज सुपरस्टार। मॉर्गेज रेजिडेंशियल लो या कमर्शियल, कस्टमाइज्ड मॉर्गेज सॉल्यूशंस चूज राजीव तलवार। मुश्किल से मुश्किल मॉर्गेज हो, लास्ट मिनट डील हो या फिर क्रेडिट इश्यूज हो, राजीव तलवार का वसी इल्म और तजुर्बा आपका काम आसान कर देगा। तो याद रखिए, मॉर्गेज उनसे मत लीजिए जो मॉर्गेज भी करते हैं, बल्कि मॉर्गेज सिर्फ उनसे लीजिए जो मॉर्गेज ही करते हैं। कॉल राजीव तलवार ऑफ लीडिंग एज मॉर्गेज एक्सपर्ट्स 9058191001 9058191001 लाइसेंस नंबर 12374।
8: SSR ऑटो सर्विस, 921 साउथ ईस्ट कॉर्नर ऑफ पेप एंड मार्टी मोर। हर किस्म की गाड़ियों की जर्नल और इलेक्ट्रिकल रिपेयर के लिए तशरीफ लाइए। ऑयल चेंज, टायर चेंज, लाइट रिपेयर, ब्रेक्स, सस्पेंशन, मफलर सर्विस, इंजन सर्विसेज, इसके अलावा सेफ्टी इंस्पेक्शन, 3D लेजर अलाइनमेंट के साथ साथ न्यू और यूज टायर्स भी अवेलेबल हैं। ड्राइव थ्रू मेंटेनेंस और नमाज की सहूलत भी। मियां अशरफ साहब या नबील अशरफ साहब से राब्ता कीजिए 416-466-8782 416-466-8782। टोरंटो में 23 साल से
9: 24/7 खुलने वाली वाहिद शॉप SSR ऑटो सर्विस 921 पेप एवेन्यू।
10: मैं रिपुदमन सिंह ढिल्लों ब्रैम्पटन के वार्ड 7 and 8 से एज ए सिटी काउंसिलर इलेक्शन रन कर रहा हूँ। मेरा एक ही मोटिव है एज ए सिटी काउंसिलर ब्रैम्पटन के सिटी हॉल में अकाउंटेबिलिटी को लेके आया जाए, कम्युनिटी सेफ्टी के ऊपर काम किया जाए और ट्रांसपेरेंसी लेके आई जाए। सर, जितने भी हमारे सुनने वाले व्यूअर्स हैं, लिसनर्स हैं, मैं उनको एक रिक्वेस्ट करूंगा कि 26 अक्टूबर को वोट जरूर डालें और मुझे कामयाब करके एज ए सिटी काउंसिलर काम करने का एक मौका दें। और उससे पहले एडवांस पोल्स हैं 9, 10, 11 अक्टूबर और 16 और 17 अक्टूबर को एडवांस पोल्स हैं। अगर आपको रिपुदमन ढिल्लों के कैंपेन के बारे में कोई भी जानकारी लेनी है या एडवांस पोल्स के बारे में बात करनी है तो आप हमसे कॉन्टेक्ट कर सकते हैं 6474602533। रिपुदमन ढिल्लों कैंपेन फॉर सिटी काउंसिलर ब्रैम्पटन वार्ड 7 and 8।
9: शबाना हसन, फाउंडर ऑफ की फाइनेंशियल इन्वेस्टमेंट एंड इंश्योरेंस इंक और उनकी टीम आपकी हर तरह की फाइनेंशियल प्लानिंग में आपके हेल्प कर सकते हैं। लाइफ इंश्योरेंस, सुपरविजर इंश्योरेंस, विजिटर इंश्योरेंस, मॉर्गेज इंश्योरेंस, RDSPs, RESPs, RRSPs, TSFAs, FHSAs के साथ साथ हेल्थ एंड डेंटल प्लान्स, डिसेबिलिटी एंड क्रिटिकल इलनेस इंश्योरेंस, रिटायरमेंट प्लानिंग और स्टेट प्लानिंग की प्रोफेशनल सर्विसेज के लिए आज ही कॉल करें शबाना हसन 6479977224। Let's secure your financial future together. Call Shabana Hassan 6479977224.
11: Since 1993, MWC Food Banks have provided individuals and families with non-perishable food, halal meat, and essential household items. Over 10,000 families across Canada rely on MWC Food Banks to supplement their food requirements. We serve in Scarborough, Mississauga, and in First Nations communities. Charity starts at home. Please donate generously to Muslim Welfare Canada. Call 1-866-754-3111 or visit mwcanada.org.
12: The views expressed here during discussions, debates, and other programs are strictly that of the participants and not of the management of Radio Pakistan Toronto and CMR. Similarly, Radio Pakistan Toronto is not liable for any false, misleading messages from our advertisers. An advertiser is solely responsible for claims and litigation that may arise from airing of such ads.
9: प्रोग्राम का ये हिस्सा टीम भट्टी के ताबुन से पेश किया जा रहा है। फॉर ऑल योर रियल एस्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861।
13: Radio Pakistan Toronto CMR 101.3 FM Studios mein raabte ke number 416-593-0003। Acha janab, mazrat, aaj thoda sa gala phir gadbad kar raha hai lekin theek hai alhamdulillah। حکومت اور پی ٹی آئی کے درمیان کہیں نورا کشتی تو نہیں ہو رہی؟ وہ حکومت بھی بیانات پہ بیان دی جا رہی ہے، مذاکرات بھی ہو رہے ہیں، وہ وہیں سے دو تین، ایک شہر سے دوسرے شہر، دوسرے شہر سے تیسرے شہر جا رہے ہیں اور یہاں آنے کی بات نہیں ہو رہی ہے، اور درمیان میں کوئی ایسی کوئی گورنر راج کی بات نہیں، کوئی ایمرجنسی کی نہیں۔ تو ایک آج میں پڑھ رہا تھا کہ ایک تبصرہ، تو ان کا کہ لگتا ہے ایسی ہے کہ کوئی بیک چینل ایسی کوئی بات تو نہیں ہو گئی کہ بس وہ کہہ رہے ہیں ٹھیک ہے آپ بھی کہتے رہے ہم بھی کہتے رہے، یوں ہی ٹائم جو ہے وہ پاس ہوتا رہے۔ دوسرا، ڈی جی ایس پی آر نے سعودی عرب میں پاکستانی دستوں کی موجودگی کی تصدیق کی اور کہا کہ یہ دستے کئی دہائیوں سے سعودی عرب میں موجود ہیں۔ امریکن ایک چینل کو وہ انٹرویو دے رہے تھے، تو لوگوں کو تو پتہ ہی ہے، اور مکہ گارڈ کے بعد تو ویسے ہی وہاں ٹرانسفر ہوئے، ابھی بھی پچھلے دنوں میں بھی کافی بڑی تعداد میں لوگ جو ہیں پاکستانی فوج جو ہے وہاں گئی ہے، تو یہ ایک طرح کہہ لیجیے کہ انہوں نے تصدیق کر دی ہے۔ اچھا، گورنر کونڈی صاحب کہتے ہیں کہ چیلنج کرتا ہوں کہ سوابی سے گزر کے دکھائے پی ٹی آئی، اور ان کے مقابلے میں جو ہمارے جو چیف منسٹر ہیں ان کا کہنا ہے کہ پی ٹی آئی کے گورنر نے ڈرامہ کیا، ایسے احکامات جاری کرنا آئین اور جمہوریت پر حملہ ہے، یہ سہیل آفریدی صاحب کہنا تھا۔ تو دو تین یہ موضوعات ہیں اور اس پہ میں چاہوں گا کہ آپ اپنی رائے دیجیے۔ اسٹوڈیوز میں رابطے کے نمبر 416-593-0003۔ جو لوگ اس نمبر پر صرف سن رہے ہیں، میری ان سے ریکویسٹ ہے کہ وہ 6475060003 کال کر کے وہاں پہ سن لیں۔ جو انہوں نے پارٹیسپیٹ نہیں کرنا، صرف سننا ہے، تو اس کے لیے آپ پلیز 6475060003 پہ کال کر کے سننے کے لیے صرف وہ نمبر ہے، اس پہ آپ سن سکتے ہیں۔ گلزار شیما صاحب، تھینک یو ویری مچ، ٹک ٹاک پہ آپ دیکھ رہے ہیں، وعلیکم السلام، بہت شکریہ آپ کا۔ اسحاق ملک صاحب آج ہمارے پہلے کالر ہیں، اسحاق صاحب کو ہم آن ایئر لیتے ہیں۔ جی اسحاق بھائی، آپ آن ایئر ہیں، بات کیجیے۔
14: السلام علیکم
13: جی، جی ساق بھائی.
14: جی جناب میں جی جی بالکل میں یہ کہوں گا کہ دیکھیں یہ تو پہلے ہی سب کو پتا ہے اور حکومت نے تو پہلے اعلان کر دیا تھا ان کے مشیروں اور وزرا نے کہ ان کو ہم گھماتے رہیں گے گھومتے رہیں گے لیکن اسلام آباد کو ہم ان کو آنے نہیں دیں گے. تو وہی چیز صورتحال ہے. اور دوسرا یہ کہ پبلک کی جو چیز تھی نا وہ نظر کہیں نہیں آ رہی. اگر ان کو دھرنا یا یہ احتجاج یا یہ لانگ مارچ کرنا تھا نا تو پورے پاکستان سے ہونا چاہیے تھا جو پہلے ہو چکا تھا. اور جو پہلے بار انہوں نے جو کیا تھا اور ہزاروں لاکھوں لوگ نکلے تھے لیکن اس کے بعد پھر جو ہے نا لوگ پھر اس ان کے یعنی ان کے آپس کی جو لڑائیاں ہیں جو آپس میں جو چیزیں چل رہی ہیں ان کی پارٹی میں اس کی ایسے لوگ پیچھے گئے. تو ان کو یہ بہت بڑا لاس ہے ان کا. اور جو ہے کہ اب یا تو یہ کہ حکومت جو ہے یہ وزیر اعلیٰ میرے خیال سے تو یہ گرفتار ہو جائیں گے کیونکہ حکومت یہ کہہ رہی ہے کہ عدالت جو ہے نا اس کا جو ہے انہوں نے بالکل اس کو فالو نہیں کیا جو عدالت نے جو دیا تھا ان کا. تو یہ بالکل یہ گرفتار ہوں گے. باقی جو ہے یہ چیز نورا کشتی جو آپ کہہ رہے ہیں یہ تو چلتی رہے گی سیاست ہے اور یہ چلتی رہے گی. اور دوسرا یہ کہ پاکستان تو یہ تو ابھی کی بات نہیں ہے سالوں سے ہے کہ جو سعودی عرب کے لیے حرم شریف کے لیے سب کے لیے مدینہ کے لیے تو سب کی جانیں قربان ہیں اور انشاءاللہ پاک فوج تو یعنی دہائیوں سے وہاں پر ہے اور اب کوئی بھی میلی آنکھ سے نہیں دیکھ پائے گا. بہت بہت شکریہ.
13: اور جی بہت شکریہ آپ کا. چودھری اکرم صاحب آپ آنے رہے ہیں سر. چودھری اکرم صاحب آپ آنے رہے ہیں بات کیجیے.
15: السلام علیکم.
13: وعلیکم السلام جناب. وعلیکم السلام.
15: طبیعت آپ کی بٹی صاحب ٹھیک ہے؟
13: ہاں ٹھیک. وہ تھوڑا سا مطلب ہوتا ہے وہ ایک میں نے ایک دیسی نسخہ ایسا استعمال کیا.
15: کوئی مطلب پارٹیاں شارٹیاں زیادہ
13: نہیں میں باہر کھا ہی نہیں رہا سر لیکن یہ ہے کہ اب ٹھیک ہو گیا. مطلب وہ میں نے ایک ایسی چیز لی ہے اگر کسی کا گلا مطلب کھانسی آ رہی ہو نہ سی ہو تو مجھے فون کر لے میں پھر اس کو بتا دوں گا. جی
15: ماشاء اللہ الحمد للہ.
13: جی
15: دیکھیں بٹی صاحب بات بڑی سیدھی سادھی ہے. پورے ملک میں بٹی صاحب کوئی کیا وہاں کے لوگ ہی انقلاب لے کے آئیں گے کے پی کے میں؟ پورے ملک میں کیا کوئی پنجاب میں کنٹینر لگا ہے کوئی بلوچستان میں لگا ہے کراچی کے لوگ یار یہ بھی تو آپ کے ساتھی ہیں. لوگوں کو آپ نے الو بنایا ہوا ہے 90% 95% بلکہ 100 ہی ہم تو کہتے ہو لے لو یار. کدھر ہیں لوگ آپ کے سوشل میڈیا پہ بات بیٹھ کے کرنا. دیکھیں بٹی صاحب پارٹیوں پہ سختی کے وقت آتے ہیں یہ اسٹیبلشمنٹ کا آپ کو پتہ ہے کیا نواز شریف کے ساتھ 3 ایسے نئے معاملات کیے گئے. وقت پھر اچھا آتا ہے. کہنے کا سمپل مقصد یہ ہے کہ سیاستدان جو ہوتا ہے نا وہ سیاست کرتا ہے ملک کے خلاف یا دادوں کے خلاف اس طرح نہیں چلتے جس طرح ہاں صاحب کر رہے ہیں. سیاست کرے اتنے ایم این اے پٹی صاحب مجھے دیکھیں ہم پی ٹی آئی والے دوستوں سے یا ہم سے ہم کیا بات کریں جو ان کا مقصد جب وہ پھر آپ سخت بات نہیں آج کریں گے الحمدللہ. بات بڑی بٹی صاحب سیدھی سادھی ہے یار. بٹی صاحب کو جس پارٹی کے 90 MLA ہوں اور آپ نے ٹنگا پارٹی ایک ایک پارٹی کے بندوں کو اپنا سربراہ بنائے ہوئے ہیں اور ان کی عقل دیکھ لے کہ وہ ہمارے جی پارلیمانی لیڈر ہیں وہ ہمارے سینٹ کے لیڈر ہیں اور بھائی ان سے کیا آپ نے لینا ہے کچھ مل رہا ہے آپ کو؟ اپنے بندوں کو بھی ناراض کیا ہوا ہے پارٹی کے. آپ کل جو بات آپ کر رہے تھے آپ کے جو اچھے سیاستدان تھے شاہ محمود قریشی ہو جائے اس طرح کے کئی لوگ ہیں فواد حسین میں کہتا ہوں ان میں بھی کمیاں کوتاہیاں ہر انسان میں ہر پارٹی میں ہے. سیاست کریں ٹیبل پہ بیٹھ کے بات کرتے ہیں. یہ کوئی باتیں ہیں کہ ملنے نہیں دیتے یہ نہیں کرتے. بائٹی صاحب عدالتیں تو ہر دور میں پتہ ہے آپ کو اسٹیبلشمنٹ کے ذریعے ہی چلتی ہیں. یہی تو ہمارا المیہ ہے. ہم مسلم لیگ میں تو بات سیدھی سادھی کرتا ہوں اگر ان میں بھی کوئی کمی کوتاہی غلطی

0: شبانہ حسن فاؤنڈر آف کی فائنینشیل انویسٹمنٹ اینڈ انشورنس انک اور ان کی ٹیم آپ کی ہر طرح کی فائنینشیل پلاننگ میں آپ کی ہیلپ کر سکتے ہیں. لائف انشورنس, سپر ویزا انشورنس, وزٹر انشورنس, مارٹگیج انشورنس, آر ڈی ایس پیز, آر ای ایس پیز, آر آر ایس پیز, ٹی ایس ایف ایز, ایف ایچ ایس ایز کے ساتھ ساتھ ہیلتھ اینڈ ڈینٹل پلانس, ڈسبلٹی اینڈ کریٹیکل انس انشورنس, ریٹائرمنٹ پلاننگ اور اسٹیٹ پلاننگ کی پروفیشنل سروسز کے لیے آج ہی کال کریں شبانہ حسن 647-997-7224. Let's secure your financial future together. Call Shabana Hassan 647-997-7224.
1: Assalamu alaikum. I'm your counselor candidate Naila Saeed from Ward 7, Mississauga. I'm an educator, mother of three daughters, master's in public administration and proudly serving the community last 28 years. Vote and support. Main 28 saal se community ke saath judi hoon aur maine apni successful business yahan establish kiya hai jiske zariye se ہزاروں سبسڈائز چائلڈ کیئر اسپیسز کریٹ ہوئے ہیں, کئی سو جابس کریٹ ہوئی ہیں. ناؤ آئی وانٹ ٹو میک اے ریئل چینج ان واٹ سیون. آئی ایم برنگنگ دیٹ پریکٹیکل کمپیشنیٹ لیڈرشپ آن دا ٹیبل اینڈ آئی نیڈ یور ہیلپ ٹو بی یور وائس. آئی نیڈ یور سپورٹ ٹو بیکم یور ریپرزینٹیٹو فار واٹ سیون مسیساگا ایز اے کاؤنسلر کینڈیڈیٹ.
0: برائڈ آف مسیساگا باربیکیو ٹونائٹ ریسٹورینٹ 35 ڈنڈا سٹریٹ ویسٹ ہائی وے 10 اور ڈنڈا کے انٹرسیکشن مسیساگا میں باربیکیو کا اصلی مزہ باربیکیو ٹونائٹ پر. چرگا, لاہوری فش, چپلی کباب, کڑاہی گوشت, چکن تکہ مسالہ, چکن بریانی, سیخ کباب, رشمی کباب, چکن بوٹی, چکن تکہ, بہاری کباب, لیمب چاپس, افغانی تکہ, نہاری اور بہت کچھ. خوبصورت کشادہ پیٹیو باربیکیو ٹونائٹ ریسٹورینٹ 9052680088. اٹس 9052680088. ہائی وے 10 اور ڈنڈاس کے انٹرسیکشن میں مسیساگا.
2: اپنے مکان کی نیکسٹ منتھ کلوزنگ ہے, کچھ سوچا ہے ٹی وی اور اپلائنسز کہاں سے لینے ہیں؟
3: ہاں, برمپٹن ٹی وی اینڈ اپلائنسز, جہاں اسپیشل سیل چل رہی ہے. ٹی وی, فریج, واشر ڈرائر, کچن رینج ہوڈ, مائکرو ویو, سارا کچھ مل جائے گا بہت ہی ریزنیبل پرائز پہ.
2: سیل تو اب چل رہی ہے پر ہمیں چاہیے نیکسٹ منتھ.
3: آج کے ریٹ ہم لاک بھی کروا سکتے ہیں.
2: دیٹس ونڈرفل.
3: وہاں سے سیل فون اور انڈیا بھیجنے کے لیے 220 وولٹ کا سارا سامان بھی مل جائے گا.
2: برمپٹن میں یہ کہاں پہ ہے؟
3: آن بوے, جسٹ ویسٹ آف میکلاگلن. ٹیلی فون 9054502828 or visit bremptonappliances.ca.
0: سہجا کیرلا آیورویدک ہربل کنسلٹیشن سینٹر, جہاں کیرلا ویدیا رتنا پی وی راج, جو کہ خاندانی وید ہیں, نبض دیکھ کر جڑی بوٹیوں سے علاج کرتے ہیں. بے شمار مریض ان کی ہربل دواؤں سے شفایاب ہو چکے ہیں. استھما, الرجی, سکن پرابلمز, کمر یا گھٹنوں کا درد, آرتھرائٹس, ہیئر پرابلم, گیس پرابلم, السر, لیڈیز پرابلم, ویٹ لاس, سورسز اور ساری ہی بیماریوں کا علاج کر کے ان کا جڑ سے خاتمہ کرتے ہیں. برمپٹن اور اسکارپرو دو لوکیشن سے آپ کو سرو کر رہے ہیں. کال کیجیے 6473278111. It's 6473278111. میٹا فرنیچر ہول سیل گیلری. اگر آپ برینڈ نیو, پائیدار اور لیٹسٹ ڈیزائن کے فرنیچر کی تلاش میں ہیں تو میٹا فرنیچر آپ کی تمام ضروریات کو پورا کرتا ہے. بہترین کوالٹی اور پرائس کی گارنٹی. مسیساگا, برامپٹن, سکارپرو, کیمبرج اور لندن اونٹیریو کی پانچوں لوکیشنز پر برانڈیڈ, ٹریڈیشنل اور ہائی اینڈ فرنیچر کی بہترین ویرائٹی. فلور ماڈلز پر اسپیشل ڈسکاؤنٹ. دوسرے اسٹور سے 10-30% تک ڈسکاؤنٹ ماڈل نمبر کی گارنٹی کے ساتھ. پانچوں لوکیشنز کے لیے ایک ہی نمبر 4169012810. It's 4169012810. یو لاگ ان ہو metafurniture.com. ہر ہفتے اسپیشل ڈیلز کا فائدہ اٹھائیے. میٹا فرنیچر, ہر طرح کا فرنیچر ہول سیل پرائس پر.
4: جی ہاں, میٹا فرنیچر ہول سیل گیلری, جہاں آپ کو بہترین, ویری لیٹسٹ, ڈیوریبل فرنیچر ملتا ہے. اور سب سے امپورٹنٹ بات ہے, 10-30% اس میں ڈسکاؤنٹ ہوگا اگر آپ کسی بھی ایون برانڈ نیم اسٹورس کے ساتھ بھی آپ کمپیئر کرتے ہیں. وجہ اس کی یہ ہے کہ خود امپورٹ کرتے ہیں, خود میٹا صاحب جاتے ہیں, پسند کرتے ہیں, پھر ریگولرلی ان کی انوینٹریز آتی رہتی ہیں پانچوں لوکیشنز کے لیے. جب یک دم آتا ہے اتنا فرنیچر تو ظاہر اس پہ ان کو فار شیور تھوڑا سا ڈسکاؤنٹ بھی مل جاتا ہے. مساگا لوکیشن 3050 ویگا بولے وارڈ, 295 Brampton, 1319 Kennedy Road, Scarborough, 30 Pine Bush Road, Cambridge, 3075 Wonderland Road South, Unit D, London, Ontario کی لوکیشن ہے. کوئی بھی تہوار ہو اس کے لیے اسپیشل اسپیشل ڈیز لے کر آتے ہیں میرے صاحب. اب تھینکس گیونگ لانگ ویکینڈ بھی آ رہا ہے منڈے کو, تو کیا کچھ اسپیشل ڈیل ہیں میرے صاحب ہمارے ساتھ موجود ہیں؟ خوش آمدید کہیں گے میرے صاحب. ویلکم یو ان ویری پاکستان ٹورانٹو.
5: تھینک یو ویری مچ بھٹی صاحب. ریڈیو پاکستان ٹورانٹو کے سننے والے سبھی بہن بھائیوں کو گڈ ایوننگ, نمسکار, آداب, ست سری اکال. بھٹی صاحب, تھینکس گیونگ ویکینڈ آنے والا ہے, لانگ ویکینڈ آنے والا ہے, تو ہم نے بھی پوری تیاری کری ہے آپ بہن بھائیوں کے لیے.
4: جی,
5: اور دھنیواد بھی کرنا چاہتے ہیں, تھینکس, ریئل تھینکس بھی کرنا چاہتے ہیں سبھی بہن بھائیوں کا, کمیونٹی کا, کہ آپ کی وجہ سے ہی یہ سب جو ہماری پانچ لوکیشن ہوئی, آپ کا پیار ملا, ساتھ ملا, آپ کی دعائیں ملی اور آپ کا ویلیوبل بزنس بھی آپ دیتے ہیں. تو हम भी कुछ ना कुछ अलग करने हर बार करते रहते हैं। मैंने पिछले वीक आपसे कहा था कि डिजाइनर फर्नीचर जो कि जो बुटीक वाले स्टोर है, हमने भी मतलब सर्वे करा, हमने भी उन स्टूडियोज पे जाके देखा। हाँ, नो डाउट उनकी प्रेजेंटेशन, उनकी लाइटिंग, उनका डिस्प्ले का तरीका, वो अभी हो सकता है हमारे पे आपको ना मिले, क्योंकि वो जो क्यों कहते हैं ना, कहते हैं कि लाइटों में कई बार आपको मतलब वो चकनी, वो क्या कहते हैं ना, अभी बहुत
4: चकाचौंध हो जाती
5: जी। तो वो वाला हम धीरे धीरे करेंगे, लेकिन प्राइस आई थिंक 50% का फर्क मिलेगा आपको। अच्छा। क्योंकि वो कई बार आपको वो लगता है स्टूडियो में जाके लगता है कि वाव, ये तो हमें बस कमाल है मतलब अपने, और हमने वही प्रोडक्ट हमने आपके लिए लाए, और 50% 40-50% प्राइस हमारी दावे के साथ कम होगी। आप, मैं बार बार कहता हूँ जो मैं बोल रहा हूँ उसको आप जब आप इम्तिहान लेंगे, चेक करेंगे। हाँ, चेक किससे करना है? चेक उस स्टूडियो से करना है। मतलब सोफा तो मैं ही बोल रहा हूँ 499 का, और 2000 का सोफे में तो हमारा ही फर्क हो गया, 500 से 2000 का सोफा पहुंच गया तो। लेकिन जो 4000 वाला था या 3800 का था या 3600 का था, वो आपको 2000 की बात, मतलब मैं एक एग्जांपल कर रहा हूँ, आई एम नॉट कोटिंग, इतना फर्क आपको मिलेगा। एक चीज आज हमने और करी बहन भाइयों को, अभी इकोनॉमी स्लो है, यंग बच्चे बहुत सारे मूव कर रहे हैं, अगर आप पूरे घर का फर्नीचर लेना चाहते हैं तो आपको देने $111 $111 पर मंथ आपके लिए 36 महीने तक। उसमें आपको पूरा एक बेडरूम सेट हाइड्रोलिक वाला, बेड, ड्रेसर, मिरर, नाइट टेबल देंगे, उसमें भी चॉइस देंगे, दो मॉडल हमारे पास है, दोनों में से एक की चॉइस है, कैनेडियन मेड सोफा लव सीट जो 999 का, हम देखो हम मॉडल भी बता रहे हैं, 999 का बेचते हैं, दो मॉडलों की चॉइस देंगे, मार्बल टेबल 899 छह चेयरों के साथ देते हैं उसकी चॉइस देंगे, कॉफी टेबल हम 199 की देते हैं वो चॉइस देंगे, मैट्रेस 10 से 12 इंच की मैट्रेस आपको वो भी चॉइस देंगे, आपको हार्ड चाहिए, सॉफ्ट चाहिए, पॉकेट कॉल चाहिए, मेमोरी फोम चाहिए, वो भी आपको चॉइस देंगे, क्योंकि बहन भाई के नाते डील दे रहे हैं, और एक कॉम्प्लीमेंट्री एक एशले की रग आपको फ्री देंगे, आपको सिर्फ $111 पर मंथ 36 महीने के लिए देने हैं। इसी तरह हमने एशले का लेस वर्थ सोफा है, मैं चाहता हूँ आपके घर में अच्छा फर्नीचर पहुंचे, पहले नहीं करते, पहले हमको 12 महीने तक फाइनेंस करके देते थे, जो हम आपको $50 पर मंथ, वो भी 36 मंथ का एशले का जेन्युइन लेदर, अगर दो भी लेने हैं तो $100 आपको। इसी तरह कोई और फर्नीचर आप 3600 या आप अबव प्राइस का ले रहे हैं तो डिवाइड कर लें 36 मंथ में। फ्लेक्सी फाइनेंस को हम यूज करते हैं, बहुत सारे हमारे कम्युनिटी के पास वो कार्ड है पड़ा, नहीं है तो बन जाता है ऑन अप्रूवल। यस, वो एक प्यार की कंडीशन है कि ऑन अप्रूवल जरूर होना चाहिए। तो इन डीलों का आप फायदा उठाएं, मिड्डा फर्नीचर पे आए, जो भी आपने लेना है, जो भी मुनासिब एक्स्ट्रा डिस्काउंट होगा वो भी आपको करके दिया जाएगा। आप आए, हमें आजमाएं और अपना बनाएं। मिड्डा फर्नीचर, मिड्डा फर्नीचर 4169012810, 4169012810। थैंक यू वेरी मच जी,
4: बहुत शुक्रिया मेरे साहब, और बड़ा अच्छा आपने प्लान बताया है, $111 और 36 महीने, मतलब नए जो लोग आए उनके लिए तो बहुत ही सूटेबल है। बहुत बहुत शुक्रिया आपका, और नेक्स्ट प्रोग्राम में आपसे बात करते हैं। थैंक यू, बहुत शुक्रिया,
5: थैंक यू जी।
4: नंबर नोट कर लीजिए और कॉन्टेक्ट कर लीजिए, अगर आप नए आए हैं अभी, फौरी तौर पर पैसे सारे नहीं लगाना चाहते तो $111 पर मंथ आपको देना होगा 36 महीनों के लिए, और पूरा घर का फर्नीचर जो है, एक बेडरूम सेट और एवरीथिंग जो है जैसे बताया मेरे साहब ने, तो उसके लिए आप कॉल कर लें 905-416-901-2810 416-901-2810 midhafurnisher.com इनकी वेबसाइट है, 416-901-2810 midhafurnisher.com पे जाके भी आप होमवर्क अपना कर सकते हैं। 416-593-0003 रेडियो पाकिस्तान टोरंटो CMR 101.3 FM। अच्छा जनाब, आज वजारत इत्तला'आत की जानिब से एक जो है थोड़ी सी क्लैरिफिकेशन आई है, हौथियों के खिलाफ पाक फजाई के इस्तेमाल से मुतालिक अमरीकी अखबार की खबर को वजारत इत्तला'आत ने झूठा और मनगढ़ंत करार दे दिया है। उनका कहना है कि आलमी मीडिया मक्का माहदे के तहत पाकिस्तानी अफवाज के इस्तेमाल पर क्यास सराइयों से गुरेज करे, अफवाज की किसी भी किस्म की तैनाती अगर जरूरी हुई तो उसकी तफसीलात मुतल्लिका हुकाम जो हैं वो खुद फराहम करेंगे। हम इस पर बात कर रहे थे कि ऐन मुमकिन है और शायद ऐसा ही है कि इंटेलिजेंस तो जो है पाक फौज और तुर्की की फौज और उनके इदारे जो है फराहम कर रहे हैं, डायरेक्टली शायद उस तरह से इन्वॉल्व पाकिस्तानी अफवाज है उसमें अभी तक वो ना हो। रेडियो पाकिस्तान टोरंटो CMR 101.3 FM, वक्त हो चला आपको ले चलने का आज की शायरी के सेगमेंट की तरफ।
6: शायद उसने मुझको तन्हा देख लिया है, शायद उसने मुझको तन्हा देख लिया है, दुख ने मेरे घर का रास्ता देख लिया है, अपने आप से आंख चुराए फिरती हूं मैं, आईने में किसका चेहरा देख लिया है, अब भी सपने बोए तो ईमान है उसका, उसने इन आंखों में सहरा देख लिया है। उसने मुझे दरअसल कभी चाहा ही नहीं था, उसने मुझे दरअसल कभी चाहा ही नहीं था, खुद को देकर ये भी धोखा देख लिया है। उससे मिलते वक्त रोना कुछ फितरी था, उससे बिछड़ जाने का नतीजा देख लिया है। रुखसत करने के आदाब निभाने ही थे, बंद आंखों से उसको जाता देख लिया है। शायद उसने मुझको तन्हा देख लिया है, दुख ने मेरे घर का रास्ता देख लिया है।

0: நேடு பாகிஸ்தான் டொமாட்டோ சிஎம்ஆர் 101.3 எஃப்எம் ஸ்டூடியோஸ் மீ ராப்தே நம்பர் 416-593-0003. جناب وقت ہو چلا ہے آپ کو لیے چلنے کا کینیڈین انگلش ہیڈ لائنز کی طرف, جو آپ کے لیے پیش کرتی ہیں وانی.
1: نیوز کے لیے ہمیں دعوت دیا ہے ٹیم بھٹی ریئل اسٹیٹ. فار آل یور ریئل اسٹیٹ نیڈس کال طلحہ بھٹی 647-295-7861 647-295-7861.
2: Good evening, you're listening to Radio Pakistan Toronto. This is Meewani with local updates. The province of Ontario will begin removing bike lanes along a stretch of Bloor Street West in Etobicoke. With two Chows on the mayoral ballot, Olivia Chow is reminding her supporters to pick up the right one. Students in career colleges across Ontario have been left confused and concerned for their futures following Ford government's decision to pause financial aid payments due to suspected criminal activities at some schools. Three people injured following two separate house explosions in Hamilton, occurring around 90 minutes apart. Canadian author Anne Carson wins Literature Nobel for Bold and Inventive Works That Blends Genres. Over $20 million in gold was stolen from Toronto Pearson Airport in 2023. Prampal Sidhu is accused of using his position to help facilitate the theft. Prime Minister Mark Carney said Canada's future will be decided by Canadians as a response to Elon Musk's separatism calls. Ottawa records 60% spike in arrest detention of Canadians in the United States. Transport Minister Stephen McKinnon is promising to keep a lid on fees charged by airports under the government's partial privatization plan, as airline executives insist the rule must be in place before investors make the bid. Stay tuned on Radio Pakistan Toronto for more such updates. Good night.
0: کینیڈین انگلش ہیڈ لائنز وانی آپ کے لیے پیش کر رہی تھیں. آپ سن رہے ہیں پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم. تحریک انصاف کے چیئرمین بیرسٹر گوہر کہتے ہیں کہ حکومت اور اپوزیشن کی گاڑیاں کچے میں پھنسی ہوئی ہیں. آنا ختم کریں, بیٹھ کر مذاکرات کریں. پی ٹی آئی اب بھی با مقصد مذاکرات کے لیے تیار ہے. چار صدہ میں صحافیوں سے وہ گفتگو کر رہے تھے. ان کا کہنا تھا کہ مولانا فضل الرحمان سے فی الحال کوئی رابطہ نہیں. یہ پہلے اطلاع تھی کہ مولانا فضل الرحمان صاحب نے کردار ادا کرنے کی بات کی ہے, لیکن ابھی پی ٹی آئی کی طرف سے کہا گیا کہ ایسی کوئی صورت تیار نہیں ہے. اور انہوں نے کہا کہ امید ہے کہ مولانا فضل الرحمان مذاکرات میں بہتر کردار ادا کریں گے. اسد قیصر صاحب نے کہا کہ حکومت یا مولانا فضل الرحمان کی طرف سے مذاکرات پر کوئی رابطہ نہیں ہوا. جنید اکبر صاحب نے ویڈیو لکھ پر کسی بھی اجلاس کی تردید کی ہے. حالانکہ یہ کہا جا رہا تھا کہ پی ٹی آئی کو پیغام جو ہے حکومت کا پہنچایا گیا ہے تھرو مولانا فضل الرحمان. آج جناب سہیل افتی صاحب نے بھی کہا ہے کہ وہ لانگ مارچ کا پانچواں روز ہے. لانگ مارچ کا شروع پشاور میں ان کا پڑا ہے. اس پہ تھوڑی دیر میں بات کریں گے. کمرشل بریک لیتے ہیں, پروگرام میں واپس آئیں گے. اسٹے ٹیون.
3: کینیڈا میں آئے ہر خاندان کا خواب ہوتا ہے کہ ان کا ایک اپنا پیارا سا گھر ہو یا کاروبار ہو, لیکن مارٹگیج کے بڑھتے ریٹس اور گھروں کی بڑھتی قیمتیں اگر آپ کے خواب کو پورا نہیں ہونے دے رہی تو رائل فائنانشل گروپ کے شیراز حسین سے رابطہ کیجیے. شیراز حسین اور ان کی ٹیم 100 سے زائد لینڈرز کے ساتھ کام کرتے ہیں. ان کی انتہائی پروفیشنل ٹیم اپنی سروسز میں ایکسپرٹ ہیں. مارٹگیج چاہے گھر کی ہو یا کمرشل, انڈسٹریل, پرائیویٹ, یا آپ کو چاہیے اکویٹی لائن آف لون, پرسنل لون یا بزنس لون, 100% گارنٹیڈ اپروول. کال شیراز حسین 647-271-4147 647-271-4147.
4: خدا نہ کرے اگر آپ کا کار ایکسیڈنٹ ہو گیا اور آپ قانونی مدد لینا چاہتے ہیں تو نہ صرف ہم آپ کے حق کا جائز زیادہ سے زیادہ پیسہ لے کر دلواتے ہیں بلکہ اپنی فیس بھی آپ کا کلیم دلوانے کے بعد ہی لیتے ہیں. اور میں آپ کی اپنی انجم قریشی آپ کی اپنی زبان بولتی ہوں اور ہمارے پرسنل انجری لوئرز کی ٹیم آپ کے کلیم کو پروفیشنلی ہینڈل کرتے ہیں. اور اگر اپنے کلیم کے سلسلے میں آپ ہمارے لوئر کے ساتھ میٹنگ کرنا چاہتے ہیں تو ہماری کنسلٹنسی بالکل فری ہے. آج ہی مجھے کال کریں. آپ کے کار ایکسیڈنٹ کیس میں آپ کا انفارمیشن لینا آپ کا حق ہے. 416-570-0157.
1: ڈاکٹر فیاض احمد قریشی اینڈ ایسوسیٹس اب مسز آگا کے بعد سکاربرو میں 2155 لارنس ایونیو ایسٹ, لارنس اور برسٹ ماؤنٹ کا انٹرسیکشن. 416-757-9999. دانتوں کی کوئی بھی بیماری ہو آپ اعتماد کے ساتھ ڈاکٹر فیاض احمد قریشی اور ان کی تجربہ کار ٹیم کی پروفیشنل سروسز کا فائدہ اٹھائیے. تمام انشورنس پلان ایکسپٹ کرتے ہیں. انشورنس نہ رکھنے والوں کے لیے اسپیشل ڈسکاؤنٹ. روٹ کینال ٹریٹمنٹ اور ری ٹریٹمنٹ کے اسپیشلسٹ ہیں. مسز آگا لوکیشن 1110 بلور اسٹریٹ ایسٹ, بلور اور ڈکسی کے انٹرسیکشن 905-232-5678.
5: سٹی ہال میں بیڈ بریڈفورڈ نے آپ کے ٹی ٹی سی کے کرائے بڑھائے اور بار بار سروس میں کٹوتی کی, جبکہ انہوں نے کہا تھا کہ وہ ایسا نہیں کریں گے. وہ اپنی بات سے پھر گئے, بالکل ویسے ہی جیسے انہوں نے ان معاملات پر بھی کیا. کفایتی رہائش, کرایہ کنٹرول, پولیسنگ, سائیکل لینز. بریڈفورڈ کہتے کچھ اور ہیں اور کرتے کچھ اور ہیں, کیونکہ الیکشن جیتنے کے لیے وہ کچھ بھی کہہ دیں گے. وہ بس ایسے ہی ہیں. کیا آپ بھروسہ کر سکتے ہیں اپنے مکان کے کرائے پر, اپنے سفر کے کرائے پر یا اپنی حفاظت پر؟ 26 اکتوبر کو فیصلہ آپ کیجیے.
6: Authorized by the Olivia Chow campaign.
3: اگر آپ اپنے فرینڈز اور فیملی کو کینیڈا بلانا چاہتے ہیں تو شہباز اکبر ان کی انتہائی پروفیشنل ٹیم آپ کو مکمل کنسلٹنسی فراہم کریں گے. اگر آپ ریفیوجی کلیم کرنا چاہتے ہیں یا امیگریشن ریفیوجی بورڈ میں کسی بھی قسم کے اپیل کرنا چاہتے ہیں, بزنس امیگریشن اپلائی کرنا ہو, اسکلڈ ورکر کلاس ہو, کینیڈین ایکسپیرئنس کلاس, اسٹوڈنٹ ویزا یا سپر ویزا اپلائی کرنا چاہتے ہوں یا پھر فیملی اسپانسرشپ, تو ہماری ایکسپرٹ ٹیم آپ کی مکمل رہنمائی کرے گی. دو لوکیشن سے آپ کو سرو کرتے ہیں, ایسٹ میں مارکم اینڈ شیپرڈ, ویسٹ میں ہائی وے 10 اور اسٹیلز کا انٹرسیکشن. ابھی رابطہ کیجیے 416-855-9464. شہباز اکبر صاحب کے رابطے کے نمبر 416-855-9464. گرین اسٹار امیگریشن. قرض انسان کا ذہنی سکون چھین لیتا ہے. اگر آپ قرض کے بوجھ سے پریشان ہیں تو آل ڈیٹ سولوشن کے ایم صدیق سے رابطہ کیجیے 416-671-0577. جی ٹی پر میں 4 لوکیشن سے آپ کو سرو کرتے ہیں. مکمل رازداری اور فیس آپ کے کیس کے سیٹل ہونے کے بعد لیتے ہیں. کیس دیکھنے کے بعد مکمل گارنٹی کے ساتھ آپ کو بتائیں گے کہ کتنے فیصد تک قرض معاف ہو سکتا ہے, اور پھر سود سے پاک آسان اقساط میں آپ ادائیگی کر سکیں گے. کلیکشن کال آنا ہو جائیں گی بند اور آپ کی پریشانیاں ہو جائیں گی ختم. ابھی اعتماد کے ساتھ کال کیجیے 416-671-0577.
7: بہت خوشبو آ رہی ہے کھانے میں, ایسا لگ رہا ہے جیسے گھر کے پسے ہوئے مسالوں سے بنا ہو.
8: ارے خوشبو کیسی نہیں ہوگی, یہ ہانڈی کے مسالوں کا کمال ہے جو چن چن کے اکٹھے کیے گئے ہیں خاص ہمارے لیے, تاکہ یہ لذت اور سواد ہمیں مل سکے.
9: ہانڈی مسالے, بالکل گھر جیسا سواد.
10: فار ہول سیل انکوائری کال 416-740-5550.
11: If you are involved in a car accident or a slip and fall, you can speak to a lawyer directly. Call Muhammad Alam, barrister at law and personal injury lawyer at Alam Law Office. No fee unless he wins your case. For free advice, call 416-625-2636. That's 416-625-2636.
0: جی ہاں, 416-625-2636 آلم لا آفس کے ہاٹ لائن نمبر ہیں جہاں لائرز آپ کی کال کا جواب دیتے ہیں. ہماری کمیونٹی کی ایکسیڈنٹ کلیم کے حوالے سے سب سے بڑی لا فرم ہے. خدا نخواستہ آپ کار ایکسیڈنٹ میں انوالو ہو جائیں یا سلپ اینڈ فال, فوری طور پہ کال کر لیں 416-625-2636. اس کے علاوہ عالم لا چیمبر, جہاں ہر طرح کی قانونی مدد آپ کو فراہم کی جاتی ہے, چاہے فیملی لا ہو, کرمنل لا ہو, ریئل اسٹیٹ لا ہو, کسی بھی قسم کا قانونی مسئلہ ہو آپ کال کیجیے 905-564-5953. نان ایمرجنسی میٹرز نمبر ہے. آفتاب عالم صاحب ہمارے ساتھ موجود ہوا کرتے ہیں, خوش آمدید کہیں گے. آفتاب بھائی السلام علیکم. بہت شکریہ. انجری کے حوالے سے میں نے آج تھوڑے سے دو تین چیزیں میں نے کہا میں آپ سے ضرور پوچھتا کہ لوگوں تک جو ہے اس کی انفارمیشن پہنچے جب ایکسیڈنٹ ہو جاتا ہے. اگر کتنی چوٹ ہونی چاہیے, کوئی معمولی بھی چوٹ ہو ایکسیڈنٹ میں تب بھی ڈاکٹر کے پاس ضرور جانا چاہیے؟
12: دیکھیں بعض اوقات ایسی سچویشن آ جاتی ہے کہ بظاہر تو کوئی ویزیبل انجریز نہیں ہوتی, لیکن سافٹ ٹیشو انجریز جو کہ کرونک پین ڈیولپ کر جاتی ہے آفٹر 6 months, اور سیریس سائیکوٹک اینڈ سائیکیٹرک ایشوز ڈیولپ ہو جاتے ہیں جو کہ آپ کو نظر نہیں آتے, وہ سبجیکٹو کمپلین ہوتا ہے. اور وہ انجریز جو ہے وہ فریکچر سے بھی زیادہ بعض اوقات خطرناک ہوتی ہے. آئی ایم ناٹ ٹاکنگ اباؤٹ ایوری کیس, سم کیسز.
0: ٹھیک ہے,
12: تو جب آپ کو ایکسیڈنٹ ہوتا ہے, جب جرٹ لگتا ہے آپ کی باڈی پہ, تو آپ کو وپلش جو ہے وہ باڈی میں شاک سے دوڑ ہو جاتا ہے. آپ کو 2-3 دنوں کے بعد آپ کو آہستہ آہستہ پین ڈیولپ ہونا اسٹارٹ ہوتا ہے. اور پھر بعض اوقات ڈاکٹر صاحب کو جو ہے وہ بہت ہی جلدی سے جو ہے وہ ایم آر آئی یا الٹرا ساؤنڈ نہیں کرواتے ہیں, اس میں 4-6 مہینے بھی لگ جاتے ہیں, اور 6 مہینے کے بعد پتا لگتا ہے کہ آپ کے شولڈر میں ٹیئر آ گیا ہے, کانسٹنٹ پین بھی تھا آپ کا, آپ کمپلین کر رہے تھے. اور اگر شروع میں آپ کہتے ہیں کہ ساری چیزیں ٹھیک تھیں اور آخر میں 6-8 مہینے کے بعد اگر یہ پین ڈیولپ ہوتا ہے, ایم آر آئی میں کچھ چیز نکلتی ہے, الٹرا ساؤنڈ میں کچھ چیز نکلتی ہے, تو انشورنس کمپنی ول سے دیٹ آپ نے نہ کمپلین کیا نہ ریکارڈز بنایا, اور یہ جو ابھی آپ کی انجریز جو کہ امیجنگ میں آ رہی ہے, اٹ وڈ بی پاسبل کہ آپ گھر پہ کہیں گر گئے ہوں یا کام پہ کہیں گر گئے ہوں. تو اٹس ویری امپورٹنٹ کہ اگر آپ کا ایون کہ انجری کا کلیم اگر سافٹ ایشوز بھی ہے, تو انشورنس کو رپورٹ کرنا بڑا ضروری ہے کہ آپ کے نیک بیک شولڈر میں پین ہے, تاکہ وہ ریکارڈز کم سے کم موجود ہو ان کے سسٹم میں. اور سین آف انسیڈنٹ سے یہ فرسٹ اپرچونٹی پہ آپ عالم لا فرم کو کانٹیکٹ کر لیں, تاکہ ہم آپ کو بتائیں کہ آپ کے رائٹس کیا ہیں اور رائٹس کو کیسے پروٹیکٹ کر سکتے ہیں.
0: वेरी राइट. अच्छा एक और नंबर नोट कीजिए, 416-625-2636, 416-625-2636 हॉटलाइन नंबर है जहां लॉयर्स आपकी कॉल का जवाब देते हैं. अच्छा जो मेडिकल रिकॉर्ड्स हैं वो एक्शन क्लेम में कितने इंपॉर्टेंट हैं?
12: अगर इंजरी क्लेम की बात करें तो इसमें बहुत ही ज्यादा इंपॉर्टेंट है मेडिकल रिकॉर्ड्स, क्योंकि अगर मेडिकल एविडेंस ही नहीं है और आप सिर्फ कहते रहे कि हाँ जी मुझे बड़ा पेन है, प्रॉब्लम है, लिमिटेशन है, मैं काम नहीं, तो फिर आपके रिकॉर्ड्स एविडेंस खाली है कि कोर्ट में जो है वो वी नीड टू क्रॉस एग्जामिन द अदर पार्टीज, डॉक्टर्स एंड अदर पार्टीज एज वेल एंड यू एज अ पेशेंट और क्लाइंट, कि मेडिकल इश्यूज क्या है, लिमिटेशन क्या है, आपकी प्रॉब्लम्स क्या है, आपने कौन सी मेडिकेशन ली, आपकी कौन सी थेरेपीज ली है. अगर ये सारी चीजें नहीं है तो आपका केस भी नहीं है. सिर्फ मेरे लिए इन्वॉल्विंग इन अ एक्सीडेंट डजंट मीन दैट यू हैव अ क्लेम. एक्सीडेंट की वजह से आपको कॉम्पनसेशन नहीं मिलती है, बल्कि एक्सीडेंट की वजह से आपकी इंजरीज क्या है और उस इंजरीज को रेकर्ड्स पे लेकर आना, उसको एस्टेब्लिश करना, उसकी वजह से आपकी लॉसेस क्या है, प्रॉब्लम्स क्या है, उसकी कॉम्पनसेशन मिलती है. तो सिर्फ एक्सीडेंट की वजह से आपको
0: नहीं हो सकती. बिल्कुल, दैट्स वेरी इंपॉर्टेंट. और आप ये बड़ा इंपॉर्टेंट है, जो एक्सीडेंट क्लेम में जो मेडिकल रिकॉर्ड्स हैं बड़ी अहमियत के हामिल होते हैं. 416-625-2636. अच्छा एक्सीडेंट में अक्सर बात कहते हैं फिजियोथेरेपी है, फिजियोथेरेपिस्ट के पास जा रहे हैं, ये रिहेबिलिटेशन और फिजियोथेरेपी जो है ये कब जरूरी हो जाती है, मतलब हर एक्सीडेंट में ही जरूरी होती है?
12: जी बिल्कुल, अगर आपकी सॉफ्ट टिश्यूज इंजरीज है या कोई क्रॉनिक पेन डेवलप हो गया है या कोई ऑब्जेक्टिव इंजरीज है तो फिजियोथेरेपिस्ट और रिहैब ट्रीटमेंट फैसिलिटीज जो है वो आपका जो ट्रीटमेंट करती हैं वो बड़ा इंपॉर्टेंट होता है. उनके रिकॉर्ड्स भी जो है इंश्योरेंस कंपनी कुछ लिमिट तक कवरेज प्रोवाइड करती है लेकिन बाद में डिक्लाइन कर देती है. फिर हमने उसको जो है वो आउटसाइड ऑफ मानेजरी गाइडलाइन एक कैटेगरी होती है उसको निकालना होता है ताकि केस आपका फर्दर डेवलप हो, एस्टेब्लिश हो और फिर इवेंचुअली केस सेटल होता है बेसिस पर.
0: 416-625-2636 आपके नंबर. अच्छा एक्सीडेंट में कितनी ये अक्सर औकात लोगों को होता है कि पता नहीं कितने अरसे बाद तक भी जा सके, कितने अरसे के अंदर अंदर जो है वो आपको क्लेम करना है या आपको जो है इन्फॉर्म करना है, चाहे इंश्योरेंस कंपनी हो चाहे आप जो सेंटर है उनके पास जाना हो या डॉक्टर के पास जाना हो फौरी तौर पर?
12: कोलिजन सेंटर पे विद इन 24 आवर्स या नेक्स्ट डे पे भी जा सकते हैं आप,
0: ठीक है.
12: लेकिन इंश्योरेंस कंपनी को एज सून एज पॉसिबल और एज सून एज रीजनेबली पॉसिबल, ठीक है, 24 आवर्स भी हो सकता है, 48 आवर्स भी होता है, 72 आवर्स भी हो सकता है. अगर वीकेंड पे आपका एक्सीडेंट हुआ है या आपकी कोई शदीद इंजरीज है और आपको टाइम नहीं मिल सका है, आप हॉस्पिटल में बिजी हैं, बट अर्लीस्ट इज बेटर, अर्लीस्ट इज बेटर. एंड देन अगेन जल्दबाजी ना करें इंश्योरेंस कंपनी को कॉन्टेक्ट करने की. कॉन्टेक्ट करने से पहले आलम लॉ फर्म को जरूर कॉन्टेक्ट कर लें ताकि हम आपको बताएं कि आपके राइट्स क्या हैं और किस तरीके से इंश्योरेंस कंपनी को स्टेटमेंट देना है.
0: वही राइट मोहम्मद सामीन, खुदा खास्ता आप कार एक्सीडेंट में इन्वॉल्व हो जाएं, बिल्कुल परेशान ना हों, हॉटलाइन नंबर पर कॉल कर लें 416-625-2636 आलम लॉ ऑफिस, 416-625-2636. आफ्ताब भाई आखिर में हम नॉन एमिसी मैटर्स के लिए भी आपसे रिक्वेस्ट करते हैं, थोड़ा सा अपडेट कर दीजिए नॉन एमिसी मैटर्स के.
12: जी बिल्कुल, नॉन इमरजेंसी मैटर के लिए अगर कोई रियल एस्टेट की क्लोजिंग का मामला हो, कमर्शियल हो या रेजिडेंशियल, या फैमिली लॉ का मामला हो, क्रिमिनल लॉ, एम्प्लॉयमेंट लेबर लॉ, हाइब्रिड ट्रैफिक एक्ट, विल्सन एस्टेट, या कोई सिविल लिटिगेशन का मामला हो, यू कैन कॉन्टेक्ट आलम लॉ चेंबर एट 905-564-5953 और इन केस ऑफ इंजरी एंड डिसेबिलिटी के लिए इमरजेंसी हॉटलाइन नंबर 416-625-2636.
0: 905-564-5953 और एमरजेंसी मैटर्स के लिए 416-625-2636. थैंक यू वेरी मच आफ्ताब भाई, बहुत शुक्रिया आपका, अगले हफ्ते आपसे बात करते हैं. थैंक यू, नंबर नोट कर लीजिए 416-625-2636 रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 FM. अच्छा बड़े जैसे अभी गौहर साहब ने, बैरिस्टर गौहर साहब ने कहा कि कच्चे में फंसी हुई है गाड़ी, और सोहेला हदी साहब जो हैं वो उनका भी आज कहना था, उनका कि पहले टेस्ट मैच फिर T20 और आखिर में T10 खेलेंगे, और पेशावर में आज पड़ाव है लॉन्ग मार्च का, उन्होंने कहा कि ये बिलावल और मरीम वाला लॉन्ग मार्च नहीं, इस दफा फिक्स मैच नहीं है. उनका कहना है कि इससे पहले जब हमारी हुकूमत थी तो लॉन्ग मार्च लेकर आते थे, वो फिक्स मैच के साथ आते थे. सोहेला अफरीदी साहब ने यह भी दावा किया कि अपनी हुकूमत के बारे में कहा कि जब हमारी हुकूमत थी तो लॉन्ग मार्च लेकर आते थे, वो फिक्स मैच के साथ आते थे. उन्होंने दावा किया कि खैबर पख्तूनख्वा हुकूमत की कारकर्दगी पर सवाल उठाने वाले बौखलाहट का शिकार हैं. उन्होंने आज चारसदा में आइंदा का लाहेमल देने का ऐलान किया. ओवरऑल जो वहां पर एस्टेब्लिशमेंट है केपी में वो किस बहुत कम देख रहे हैं हम कि वो गवर्नमेंट का आप साथ या चीफ मिनिस्टर का साथ दे रही है, वो डायरेक्टली जो चीफ सेक्रेटरी और आईजी हैं वो शायद उस तरह से उनके अहकामात पर अमल नहीं कर रहे जिस तरह से होना चाहिए था, और इसकी वजह जाहिर सी बात है कि वफाक की तरफ से उन पर कुछ ना कुछ प्रेशर ही अभी तक दो तीन चीज़ें जो हैं वो सामने आई हैं। 416-593-0003 रेडियो पाकिस्तान टोरंटो CMR 101.3 FM प्रोग्राम में वापस आते हैं, सुनते रहिए रेडियो पाकिस्तान टोरंटो। मैं आपका होस्ट दोस्त अरशद भट्टी हूँ।
13: Assalamu alaikum, mera naam Zainab Azim hai. I'm running for mayor of Milton. Main Milton mein hi pali thi. I teach at Harvard University, policy and economics, where I did my master's. I worked at the Deputy Prime Minister and Minister of Finance's office for 3 years. And most recently, maine Zoran Mamdani ke campaign pe bhi kaam kiya. And this year, we are running to bring careers close to home, transit every 20 minutes to deal with the parking and traffic problems, and Alive After 5, which means more things to do in Milton so you don't have to go to Mississauga. Make sure to vote for Zainab Azim for mayor of Milton on October 26th, and you can find more at milton.com.
3: आज की बदलती दुनिया में कनाडा में डॉक्टर और लॉयर के साथ साथ फाइनेंशियल एडवाइजर का होना भी बहुत जरूरी है। क्या किसी इमरजेंसी में आप और आपकी फैमिली सरवाइव कर सकते हैं? आप अच्छी इनकम कमाते हैं लेकिन बचत नहीं होती। आप स्टेट प्लानिंग के बारे में क्या जानते हैं? इसी तरह आपकी इनकम तो कम है लेकिन टैक्स बहुत ज्यादा देते हैं। क्या आपके इन्वेस्टमेंट की ग्रोथ अच्छी हो रही है या फिर ना होने के बराबर? अगर एक भी सवाल का जवाब वाज़े नहीं तो आपको जरूरत है एक अच्छे फाइनेंशियल प्लानर की। केयर इंश्योरेंस एंड फाइनेंशियल लिमिटेड के आरिफ शेख और उनकी टीम आपके इन मामलों में आपको प्रोफेशनली गाइड करेंगे। आरिफ शेख ऑफ केयर इंश्योरेंस एंड फाइनेंशियल लिमिटेड एट 416-722-1111 या लॉग इन हो careinsurance.ca फॉर केयर यू ट्रस्ट।
14: याद रखें, अगर आप किसी भी क्रिमिनल ऑफेंस में चार्ज हो गए हैं या आपको कोई भी फैमिली लॉ का मसला है जैसे कि प्रॉपर्टी डिवीजन, स्पाउसल सपोर्ट, चाइल्ड कस्टडी एंड एक्सेस, या आपका कोई सिविल लिटिगेशन का मामला है, कम्युनिटी के जाने पहचाने और तजुर्बेकार लॉयर ताहिर मजीद से राब्ता कीजिए 6478384773। कानूनी मामलात के लिए उनसे राब्ते कीजिए जो कानून को मुकम्मल तौर पर जानते हैं। फॉर ऑल योर लीगल मैटर्स कॉल ताहिर मजीद 6478384773।
3: अपने खुशी के लम्हात को यादगार बनाएं। आईकॉट इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपोरेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए 3 खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रिवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ 6887 डिक्सी रोड मिसिसागा। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 437-425-2500 और ब्रम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600।
15: One of the most amazing events for your family is happening this weekend, October 10th and 11th, the ICNA Canada Convention. It's going to be a great time for the family, bazaar, food, and beautiful lectures, inspiring talks, from knowledge to action, following the footsteps of the Prophet ﷺ. It's a really great opportunity. I really look forward to seeing you there. Don't miss out on this, October 10th and 11th. See you there, inshallah.
16: Our loan and credit card bills keep piling up. We have no money to pay them with our limited income.
17: I'm afraid we are going to go bankrupt and lose our house, business and all assets. Is this why we immigrated to Canada?
18: Help is just one call away. No need to file bankruptcy. We can save your assets, stop collection calls and make one monthly interest-free installment for maximum debt relief. Call Aisha Munawwar, Debt Solutions Specialist and Insolvency Counselor with Rumanek & Company Limited, a company with licensed insolvency trustee. Call Aisha Munawwar at 416-428-2165. That's 416-428-2165.
19: Sirf mortgages. That's Rajiv Talwar, the mortgage superstar. Mortgage residential, low or commercial, for customized mortgage solutions, choose Rajiv Talwar. Mushkil se mushkil mortgage ho, last minute deal ho, ya phir credit issues ho, Rajiv Talwar ka wasi ilm aur tajurba aapka kaam aasan kar dega. To yaad rakhiye, mortgage unse mat lijiye jo mortgage bhi karte hain, balki mortgage sirf unse lijiye jo mortgage hi karte hain. Call Rajiv Talwar of leading edge mortgage experts 905-819-1001 905-819-1001 license number 12374.
1: SSR Auto Service 921 Bay Avenue, South East ایسٹ کارنر آف پیپ اینڈ مارٹی مور ہر قسم کی گاڑیوں کی جرنل اور الیکٹریکل ریپیئر کے لیے تشریف لائیے آئل چینج ٹائر چینج لائٹ ریپیئر بریکس سسپینشن مفلر سروس انجن سروسز اس کے علاوہ سیفٹی انسپیکشن 3D لیزر الائنمنٹ کے ساتھ ساتھ نیو اور یوز ٹائر بھی اویلیبل ہیں ڈرائیو تھرو مینٹیننس اور نماز کی سہولت بھی میاں اشرف صاحب یا نبیل اشرف صاحب سے رابطہ کیجیے 416-466-8782 416-466-8782 ٹورنٹو میں 23 سال سے 24/7 کھلنے والی واحد شاپ ایس ایس آر آٹو سروس 921
20: میں رپود امن سنگھ ڈھل ہوں برمپٹن کے وارڈ 7 and 8 سے ایز اے سٹی کاؤنسلر الیکشن رن کر رہا ہوں میرا ایک ہی موٹیو ہے ایز اے سٹی کاؤنسلر برمپٹن کے سٹی ہال میں اکاؤنٹیبلٹی کو لے کے آیا جائے کمیونٹی سیفٹی کے اوپر کام کیا جائے اور ٹرانسپیرنسی لے کے آئی جائے سر جتنے بھی ہمارے سننے والے ویورز ہیں لسنرز ہیں میں ان کو ایک ریکویسٹ کروں گا کہ 26 اکتوبر کو ووٹ ضرور ڈالیں اور مجھے کامیاب کر کے ایز اے سٹی کاؤنسلر کام کرنے کا ایک موقع دیں اور اس سے پہلے ایڈوانس پولز ہیں 9, 10, 11 اکتوبر اور 16th and 17th اکتوبر کو ایڈوانس پولز ہیں اگر آپ کو رپو دمن ڈھلن کے کیمپین کے بارے میں کوئی بھی جانکاری لینی ہے یا ایڈوانس پولز کے بارے میں بات کرنی ہے تو آپ ہم سے کانٹیکٹ کر سکتے ہیں 6474602533 رپو دمن ڈھلن کیمپین فار سٹی کاؤنسلر برمپٹن وارڈ 7 and 8
21: اپنے مکان کی نیکسٹ منتھ کلوزنگ ہے کچھ سوچا ہے ٹی وی اور اپلائنسز کہاں سے لینے ہیں
22: ہاں برمپٹن ٹی وی اینڈ اپلائنسز جہاں اسپیشل سیل چل رہی ہے ٹی وی فریج واشر ڈرائر کچن رینج ہوڈ مائکرو ویو سارا کچھ مل جائے گا بہت ہی ریزنیبل پرائز پہ
21: سیل تو اب چل رہی ہے پر ہمیں چاہیے نیکسٹ منتھ
22: آج کے ریٹ ہم لاک بھی کروا سکتے ہیں
21: دیٹس ونڈرفل
22: وہاں سے سیل فون اور انڈیا بھیجنے کے لیے 220 وولٹ کا سارا سامان بھی مل جائے گا
21: برمپٹن میں یہ کہاں پہ ہے
22: آن بوے ہیڈ جسٹ ویسٹ آف میکلاگلن ٹیلیفون 905-450-2828 اور وزٹ برمپٹن اپلائنسز ڈاٹ سی اے
23: Since 1993, MWC Food Banks have provided individuals and families with non-perishable food, halal meat, and essential household items. Over 10,000 families across Canada rely on MWC Food Banks to supplement their food requirements. We serve in Scarborough, Mississauga, and in First Nations communities. Charity starts at home. Please donate generously to Muslim Welfare Canada. Call 1-866-754-3111 or visit mwcanada.org.
1: شبانہ حسن فاؤنڈر آف کی فائنینشیل انویسٹمنٹ اینڈ انشورنس اور ان کی ٹیم آپ کی ہر طرح کی فائنینشیل پلاننگ میں آپ کی ہیلپ کر سکتے ہیں لائف انشورنس سپر ویزا انشورنس وزٹر انشورنس مارٹگیج انشورنس آر ڈی ایس پیز آر ای ایس پیز آر آر ایس پیز ٹی ایس ایف ایز ایف ایچ ایس ایز کے ساتھ ساتھ ہیلتھ اینڈ ڈینٹل پلانس ڈسبلٹی اینڈ کریٹیکل انس انشورنس ریٹائرمنٹ پلاننگ اور اسٹیٹ پلاننگ کی پروفیشنل سروسز کے لیے آج ہی کال کریں شبانہ حسن 6479977224 Let's secure your financial future together. Call Shabana Hassan 647-997-7224.
0: جی ہاں 6479977224 شبانہ حسن صاحبہ کے رابطے کا نمبر ہے فاؤنڈر ہیں کی فائنینشیل انویسٹمنٹ اینڈ انشورنسنگ کی ہر طرح کی جو فائنینشیل پلاننگ کے حوالے سے ابھی آپ نے کمرشل میں بھی سنا چاہے وہ لائف انشورنس ہو چاہے سپر ویزا انشورنس ہو ٹریول انشورنس ہو وزٹر انشورنس ہو آر ای ایس پیز آر آر ایس پیز ویری پروفیشنل ویری ایکسپیرئنس فائنینشیل ایڈوائزر ہیں کوئی بھی آپ اس حوالے سے انفارمیشن چاہتے ہوں یا سروس چاہتے ہوں کال کر لیجیے 6479977224 ہمارے ساتھ موجود ہیں خوش آمدید کہیں گے شبانہ صاحب السلام علیکم
24: السلام علیکم ارشد بھائی
0: بہت شکریہ آپ کا اکثر اوقات ہم دیکھتے ہیں کہ ریگولرلی لوگ جو ہیں وہ ٹریول بھی کرتے ہیں اور ساتھ ساتھ بہت سے وزٹرز بھی آتے ہیں تو یہ بڑا ہی امپورٹنٹ ہے کتنا امپورٹنٹ ہے کہ ٹریول اور وزٹر انشورنس لینی چاہیے تھوڑا سا ان کا فرق بھی بتا دیجیے گا
24: تھینک یو سو مچ ارشد بھائی آج جو ٹریول اور وزٹ انشورنس میں نے اس لیے سلیکٹ کیا ہے کہ یہ بہت ہی چھوٹی سی چیز ہے چھوٹا سا پروڈکٹ ہوتا ہے انشورنس کا لیکن اس کی جو ویلیو ہے وہ بہت بڑی ہے
0: کیونکہ
24: سم ٹائم ہم اس میں چھوٹی سی کوئی ایمرجنسی ہو جاتی ہے جس کی وجہ سے اگر ہمارے کوئی بھی لو ونز آئے ہوئے ہوں بیک ہوم سے وزٹ کرنے کے لیے ہمیں تو ہمیں تھاؤزنڈ آف ڈالر جو ہے وہ اس ہاسپٹل کا بل پے کرنا پڑتا ہے اگر ہم نے پہلے سے پلاننگ نہیں کی ہوتی تو پھر ہمیں پتا چلتا ہے کہ کاش یہ 100, 200, or $500 تک کا پلان ہم لے لیتے تو ہمیں تھاؤزنڈ آف ڈالر جو ہم نے پے کیا ہے وہ ہمارے بچ جاتے تو جب بھی ہم ٹریول کرتے ہیں یا ہم وزٹ کرتے ہیں تو ہمیں اس کو ضرور جو ہے اپنی پرائیورٹی لسٹ میں نمبر ون پہ رکھنا چاہیے ایون کہ اگر ہم ون ڈے یا ٹو ڈیز کے لیے بھی یو ایس جاتے ہیں مطلب آپ کینیڈا سے باہر کہیں پر بھی جا رہے ہیں یو ایس جا رہے ہیں یا اپنی کنٹری میں جا رہے ہیں کہیں پر بھی جا رہے ہیں جیسے ہی آپ کینیڈا کا بارڈر کراس کرتے ہیں آپ کا اوہپ آپ کو कवर नहीं करता है, तो आप जरूर अपने लिए एक ट्रैवल इंश्योरेंस लेके जाएं। अगर आप एक या दो दिन भी वहां पे स्टे करते हैं, बस आप सोचते हैं एक दिन का ट्रिप है हम अगले दिन आ जाएंगे, लेकिन मान लीजिए किसी वजह से एक्सीडेंट हो गया या आप बीमार हो गए और आपको हॉस्पिटल जाना पड़ता है, तो आपको वहां पर थाउजेंड्स ऑफ डॉलर्स के बिल आपको वहां पर यूएस डॉलर्स में आपके बनते हैं। तो जरूर आप इंश्योरेंस लेके जाएं। और दूसरी बात ये कि अगर आप अपने बैक होम जाते हैं, समटाइम आप वो सोचते हैं कि चले वहां तो कुछ भी नहीं होगा या वहां पे हमें रुपीज में पे करना पड़ेगा, लेकिन अगर आप यहां से इंश्योरेंस लेके जाते हैं तो आप एक पीस ऑफ माइंड लेके जाते हैं। और ये ट्रैवल इंश्योरेंस जो है स्पेशली इन कंट्रीज में जैसे यूएस है, इंग्लैंड जा रहे हैं, इन जगहों पर आपका बिल जो है वो बहुत बड़ी अमाउंट का होता है, तो जरूर लेके जाना चाहिए। दूसरे नंबर पे विजिटर इंश्योरेंस। विजिटर इंश्योरेंस जब भी आपके आपकी फैमिली, आपके ब्रदर सिस्टर्स पेरेंट्स या आपके बच्चे या कोई भी फैमिली मेंबर आपको मिलने आ रहा होता है, तो आप ये सोचते हैं कि वही बात है कि वन वीक या टू वीक रहेंगे और चले जाएंगे, दे आर वेरी हेल्दी। तो होता क्या है कि जब वो यहाँ आ जाते हैं और यहाँ आने के बाद जैसे ही उनको लगता है कि कोई किसी भी किस्म का उनको प्रॉब्लम हो गई हेल्थ की, उनको डॉक्टर के पास जाना पड़ रहा है, तो सबसे पहले हमें कॉल आती है कि ये हो सकता है कि हम इनको कवर कर दें या हम कुछ कर दें। तो फिर हम उनसे कहते हैं कि जिस पहले नंबर पे, तो जब भी आपके आपके घर में कोई गेस्ट आ रहे हैं, जो विजिटर हैं, जो बैक होम से आ रहे हैं, तो आपने उनके आने से पहले इंश्योरेंस लेनी है। अगर आप वो आ गए और आपने इंश्योरेंस नहीं लिए, तो कम से कम आपको 48 आवर्स से लेके 8 डेज तक का वेटिंग पीरियड होता है, डिफरेंट कंपनी डिफरेंट वेटिंग पीरियड। तो अगर मान लीजिए उनको चेस्ट में पेन है, बस सीवियर पेन है, तो आप 48 आवर्स वेट नहीं करेंगे, आप चले जाएंगे हॉस्पिटल, राइट? तो ये चीजें जो छोटी छोटी चीजें होती हैं, आमतौर पर हमें नहीं पता होती, हम सोचते हैं कि चलो कुछ होगा तो हम देख लेंगे, कुछ होगा तो हम कर देंगे, तो ये बहुत ज्यादा इंपॉर्टेंट है, इसको जरूर आप कंसिडर करें। इसके अलावा ये भी होता है कि हम समझते हैं कि जी ब्लड प्रेशर, कोलेस्ट्रॉल, ये तो ऐसी चीजें हैं जिनको मेंशन करना जरूरी नहीं है, ठीक है, और आप उससे बगैर बताए ही आप, क्योंकि आपको अगर आप उनको वो चीजें मेंशन करते हैं तो प्रीमियम आपका थोड़ा सा हाई बन जाता है, ये प्री एग्जिस्टिंग कंडीशन को आप नहीं कवर करवा रहे हैं। अब क्या होता है, किसी को ब्लड प्रेशर है, अब वो यहाँ पर उनका ब्लड प्रेशर और हाई हो गया, अब जब आप डॉक्टर के पास गए, डॉक्टर ने कहा जी आपने तो एडमिट होना है, पता चला कि आपने वो तो बताया नहीं कि आपकी प्री एग्जिस्टिंग कंडीशन ऑलरेडी थी, वो कवर नहीं होता समटाइम नहीं बट मोस्ट ऑफ द टाइम कवर नहीं होता। तो इसके लिए आप जरूर जो है, जब भी आप इंश्योरेंस लें, तो आप अपनी जितनी भी प्री एग्जिस्टिंग कंडीशन है उसको जरूर बताएं। नहीं पता है तो उनसे पूछें कि आप लोग कोई पिल्स तो नहीं ले रहे जो आ रहे हैं, जो विजिट कर रहे हैं आपको, ये बहुत बड़ा इंपॉर्टेंट चीज है। दूसरी चीज ये कि मान लीजिए कि कोई 6 मंथ्स के लिए आ रहा है और आपका प्रीमियम है लेट्स से $2,000, ठीक है, अब वो आप एक साथ नहीं देना चाह रहे हैं, आप चाह रहे हैं कि मैं उसको मंथली प्लान में कर दूं, तो आप वो कर सकते हैं। कुछ ऐसी कंपनीज हैं जो आपको प्लान को मंथली अलाउ करते हैं पे करने के लिए। इसके अलावा ये भी चीज है कि जैसे मैंने आपको पहले लास्ट टाइम हमने बात की थी सुपरविजर इंश्योरेंस, उसमें अब तो बहुत सारी कंपनीज ऐसी हैं जो मंथली प्लान आपको दे रही हैं। तो विजिटर इंश्योरेंस जो है वो बहुत इंपॉर्टेंट है, उसको जब आप लें, या ट्रैवल इंश्योरेंस। और सबसे बड़ी बात ये है कि इसके अंदर एक क्लॉज होता है जिससे स्टेबिलिटी क्लॉज होता है, उसको समझना बहुत जरूरी है। मोस्ट ऑफ द टाइम जब आप इंश्योरेंस लेते हैं तो आप उन चीजों को नहीं समझ रहे होते कि क्या चीज ऐसी जो होती है जो इंश्योरेंस कंपनी जो बहुत आपको फोकस होकर बताना पड़ता है कि जी स्टेबिलिटी क्लॉज क्या चीज है, वो इंश्योरेंस एडवाइजर को बताना पड़ता है अपने हर क्लाइंट को। तो अगर आपको इसके बारे में नहीं पता कि आने से 6 महीने पहले अगर पेरेंट्स या आपके कोई भी जो लव वंस यहाँ आ रहे हैं और उनकी हेल्थ में कोई भी कंडीशन डेवलप हो गई है, तो वो मोस्ट ऑफ द कंपनीज वो कवर नहीं करती हैं। देयर आर ओनली फ्यू कंपनीज जो स्टेबिलिटी क्लॉज 3 या 6 महीने से कम कर देती हैं, बहुत ही रेयर कंपनीज हैं। अगर आपको इसके बारे में मजीद जानना है तो आप मुझे कॉल करें, मैं आपको इसकी पूरी डिटेल लेके बताऊंगी कि किस तरह से आपको सारी आपकी प्री एग्जिस्टिंग कंडीशन के साथ कवरेज कैसे हो सकती
0: है, मतलब हो सकती है प्री एग्जिस्टिंग जो
24: जी,
0: है बिल्कुल ठीक, बिल्कुल सही। नंबर नोट कर लीजिए 6479977224, 6479977224। कुछ और आप ऐड करना चाहेंगे?
24: बस मैं यही ऐड करना चाहूंगी कि समटाइम आप इंश्योरेंस ले लेते हैं लेकिन आप फिर बाद में आप बड़ी कंप्लेन कर रहे होते हैं कि जी इंश्योरेंस कंपनी सही नहीं है, क्लेम नहीं देते या एडवाइजर ठीक नहीं है। थोड़ी सी रिसर्च आप खुद भी करें, आप एक दो जगह एडवाइस लें।